गीत सुनिहाल्नु भयो तपाईँले. आँखोकी गुस्ताखिया माफ हो हम दिल एजुकेसनमबाट रहेको थियो यो गीत. कविता कृष्णमूर्ति र कुमार सानुको आवाजमा र श्रोताहरू यस्तै मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ आजको संगीत सागरले. आजको संगीत सागरको छालहरूमा हामी रमाऊ होइन त, आजको संगीत सागरको लहरहरूमा रमाऊ, केही बेर भलाकुसारी गरौं होइन त श्रोताहरू. र आउनुहोस् आजको संगीत सागरलाई अघि बढाउँ. चलचित्र जुलीको गीत मैले लिएकी छु आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा. प्लिज एन्जोय द सङ.

रुमा बलिउडका चलचित्रका गीतहरू हामी सुन्दैछौँ, एन्जोय गर्दैछौँ होइन। र अब अर्को गीततर्फ लाग्नु पर्दाखेरि यहाँ मैले कुमार सानुलाई फेरि निम्त्याएँ र उहाँको साथमा अहिले भने साधना सरगम आउनु भएको छ। जब कोही बात बिगड़ जाए, जब कोही मुस्किल पड़ जाए, तुम देना साथ मेरा ओ हम नवा। हजुर श्रोताहरू, अब यो गीत तपाईँको निम्ति मेरो तर्फबाट, संगीत सागरको तर्फबाट।

हजुर श्रोताहरू, चलचित्र जुलीको गीत सुन्नुभयो भर्खरै तपाईँहरूले। अब हामी अर्को गीत तर्फ लागौँ। आजको सङ्गीत सागरको यी लहर

0: All right, we continue back with some Kurukali program before the Azan Isha.
1: आँखोकी कुस्ताखिया माफो नमस्ते. आजको संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ. म सुसन बालाको तर्फबाट र मिठा मिठा हिन्दी गीतहरू छन् आजको संगीत सागरमा. श्रोताहरू प्रत्येक साता यसै समय आजको दिनमा आउने कार्यक्रम संगीत सागरमा. हजुर श्रोताहरू, पहिलो गीत सुनिहाल्नुभयो तपाईँले, आँखोकी कुस्ताखिया माफो. हम दिल दे चुके सनमबाट रहेको थियो यो गीत, कविता कृष्णमूर्ति र कुमार सानुको आवाजमा. र श्रोताहरू, यस्तै मिठा मिठा हिन्दी गीतहरू लिएर आएको छ आजको संगीत सागरले. आजको संगीत सागरको छालहरूमा हामी रमाऊ, होइन त? आजको संगीत सागरको लहरहरूमा रमाऊ, केही बेर भलाकुसारी गरौं, होइन त श्रोताहरू? र आउनुहोस् आजको संगीत

सागरलाई अघि बढौँ। चलचित्र जुलीको गीत मैले लिएकी छु आजको सङ्गीत, सागरको यी छालहरूमा, आजको सङ्गीत सागरको यी लहरहरूमा। प्लिज एन्जोय द सङ।

हजुर श्रोताहरू, चलचित्र जुलीको गीत सुन्नुभयो भर्खरै तपाईँहरूले। अब हामी अर्को गीत तर्फ लागौँ। आजको संगीत सागरको यी लहरहरूमा बलिउडका चलचित्रका गीतहरू हामी सुन्दैछौँ, इन्जोय गर्दैछौँ, होइन? र अब अर्को गीततर्फ लाग्नु पर्दाखेरि यहाँ मैले कुमार सानुलाई फेरि निम्त्याएँ र उहाँको साथमा अहिले भने साधना सरगम आउनु भएको छ। जब कोही बात बिगड़ जाए, जब कोही मुश्किल पड़ जाए, तुम देना साथ मेरा ओ हम नवा। हजुर श्रोताहरू, अब यो गीत तपाईँको निम्ति मेरो तर्फबाट संगीत

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683002535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।